0: ان کا پرنام میں ہوں.
1: جی جی کیا بات ہے, بڑی بڑھیا بات بتائی. اور یہ بڑی بات ہے کہ پریوار میں کوئی نہیں ہے, کوئی آپ کے ورشٹ نہیں ہے, اور سماج کو دیکھ دیکھ کر آپ کے اندر وچار آپ نے گڑھے اور کویتا کے چتر اکیرے. تو کوئی کویتا یاد ہے ان دنوں کی آپ کو؟
0: پہلے تو میں نے کہانی لکھی, کہانی ایسے ہی چمپک نندن پڑھتے ہوئے چار پانچ میں رہا ہوں گا تو میں نے ایک کہانی لکھ دی پری کے وردان.
1: جی
0: ڈھائی پیج کی کہانی تھی, کیا بنی ہوگی. میں نے اس کو جب آٹھ میں پہنچا تو میں نے اس کو چھپنے کے لیے بھیجی. سروسر لال سکسینہ پراگ کے سمپادک تھے, میں نے ان کو تین پیج کی چٹھی لکھی, ڈھائی پیج کی کہانی
1: اور
0: تین پیج کی چٹھی.
1: اور
0: ہاں ان کو لکھا کہ آپ اسے چھاپ دیجیے گا, میرے پتا جی بہت ناراض رہتے ہیں, جب آپ چھاپ دیں گے تو میں چھپی ہوئی کتاب ان کو دکھاؤں گا پتریکا, تو وہ اس سے پرسن ہو جائیں گے, مجھے آگے لکھنے کے لیے دیں گے, آپ کا کیا جائے گا, میرا فائدہ ہو جائے گا, اور یہ اس کے پیسے آپ مت دیجیے گا, اور جو جو میرے دماغ میں آیا. سرویشور جی کا پتر آیا, وہ پہلا پتر تھا جو پتر 14-13 سال کے بچے کے نام سے آیا, ورنہ میرے گھر میں جتنے پتر آتے تھے وہ میری ماں کے نام سے آتے تھے یا میرے پتا کے نام سے آتے تھے, میرے دادا کے نام سے آتے تھے. لفافے پہ لکھا ہوا نام, پہلا نام میرا, میرا سرٹیفکیٹ کا نیم تھا شیو پرتاپ سنگھ, تو شیو پرتاپ سنگھ کیئر آف شری رام لکھن سنگھ میرا پتا. تو میرے پتا جی نے چٹھی لی, بولا تیری چٹھی کیا ہے؟ تو میں نے کہا کہانی ہے, بولا چھپی ہے, میں نے کہا نہیں لوٹائی دی, بولا کہ تو کہتا ہوں فالتو کام مت کرو. تو انہوں نے وہ چٹھی میرے پاس ایسی ہی دے دی, تو میں نے کھولا تو اس میں سرویشور جی کا ایک پتر تھا ہنس لکھت. انہوں نے لکھا کہ تمہاری کہانی میں کہانی جیسا کچھ بھی نہیں ہے, تو میں اسے نہیں چھاپ سکتا, لیکن تم نے اتنی کم کچھا میں تم پڑھتے تھے اور تم نے تب اور اب ملا کے 5.5 پیج کا گدیہ لکھا, اس سے میں پربھاوت ہوا, تو تم بھوشیہ میں کچھ لکھ سکو گے ایسی مجھے پوری امید ہے.
1: کیا بات ہے,
0: تم الہ آباد میں ہو, میں وہاں رہا ہوں, تو وہاں کے پانی میں کچھ ایسا ہے تو وہ پانی تم کو لگے, یہ میرا آشیش ہے, اور کبھی میں تمہاری کہانی چھاپ پاؤں تو مجھے خوشی ہوگی, اور 2-3 سال 4 سال پڑھو, اور پڑھنے کے بعد جب تم کہانی لکھنا تو جب مجھے بھیجنا تو مجھے ضرور لکھنا کہ میں وہ لڑکا ہوں جس نے 3 پیج کی چٹھی لکھی.
1: کیا بات ہے,
0: تو وہ درباگیہ تھا کہ میں نے اس کے بعد جب کہانی لکھی بہت برس بعد تب میں ان کو بھیجنے کی استھتی میں نہیں رہا چونکہ وہ دنیا سے جا چکے تھے. لیکن آپ سوچئے کہ ایک انکار کا پتر کیسے شکتی دیتا ہے.
1: بالکل,
0: انکار کی ایک بھاشا ہوتی ہے, وہ بھی آپ کو ارجا دیتی ہے, تو انکار کا پتر, انکار کی بھاشا, وہ بھی کیسے سنسکار بنتی ہے, وہ بھی کیسے سرجن یاترا میں آپ کے ساتھ ہوتی ہے, اور وہ مجھے لگتا ہے کہ میرے جیون کی پہلی سفلتا کے طور پہ سرویشور جی کا وہ پتر تھا.
1: جی کیا بات ہے, ہمارے شروتا سن رہے ہیں تو انہیں بھی پریرنا ملے گی. جن بچوں کے بھیتر کہیں بھی تھوڑا لکھنے کا بیج ہے تو اس بیج کو پشپت پلوت ہونے دیں, پنپنے دیں, اسے روکے نہیں, چاہے وہ جیسا بھی نکاراتمک اس کا پرتکریا اس کی ملے یا سکاراتمک. کیونکہ بہت سارے گھروں میں ایسا ہوتا ہے کہ ابھی یہ سب لکھنے پڑھنے پر دھیان مت دو, اپنا کچھ اور کرو, کریئر کی اور, کریئر کی اور.
0: نہیں نہیں, میرے پتا جی تو باقاعدہ وہ ایک الہ آباد آکاش وانی کے کیندر سے میرا لکھا ایک ناٹک تھا, لگو ناٹیکا تھی, جس زمانے میں وہ براڈ کاسٹ ہوئی تو وہ اسے سن رہے تھے, اور جب سن رہے تھے جب وہ ناٹک ختم ہوا آیا کہ اس لگو ناٹیکا کے لیکھک تھے پرتاپ سومونشی, اور یہی آکاش وانی کے الہ آباد کیندر کی پرستوتی تھی, تو مجھ سے کہہ رہے ہیں تم نے کسی کا نام چرا لیا ہے کیا؟ تو میں نے کہا کہ نہیں, تو بولا یہ نام, میں نے کہا میں نے اپنے نام کو اس طرح سے چینج کیا ہے. بولا اچھا, چوری مت کرنا, اس پہ قانونی کاروائی ہوتی ہے. بولے اچھا یہ بتاؤ, یہ تم نے کسی کا لکھا چرا لیا ہے کیا؟ تو میں نے کہا نہیں نہیں, لکھا بھی نہیں چرایا ہے, یہ میرا ہی لکھا ہے. تب بھی ان کو اس دن یقین نہیں آیا. ان کو جب ریڈیو سے 150 روپے کا منی آرڈر آیا تو منی آرڈر بھی انہوں نے ریسیو کیا, تو اس دن ان کو کچھ کچھ بھروسہ ہوا, لیکن انہوں نے پرسنتا ظاہر کرتے ہوئے یہ کہا کہ جو بھی لکھنا اپنا لکھنا, چرا کے مت لکھنا, نہیں پکڑے جاؤ گے تو تمہارے خلاف جائیں گی چیزیں. تو میں کہہ رہا ہوں کہ ابھیبھاوک کو, وہ میرے شتر نہیں تھے, میرے پتا تھے, बड़ी उन्होंने मुझे शक्ति दी, उनके जीवन की बहुत सारी चीजें हैं जिन्होंने मुझे ऊर्जा दी कि आज जो मैं गढ़ा बना बैठा हूँ उसमें उनकी बहुत महती भूमिका है। लेकिन उनके पास एक मध्यवर्गीय परिवार के पिता, इनके मन में ये भय था कि लिखने पढ़ने का काम करने लगेगा, कोई नौकरी नहीं करेगा, कुछ काम नहीं करेगा तो कैसे जीवन चलेगा,
1: आजीविका कैसे चलेगी, सबसे
0: चलेगी। तो ये आजीविका के भय में, चीजों के भय में, अब तो अभिभावक उस तरह से व्यवहार नहीं करते हैं, लेकिन अगर कहीं करते हो और आपके इस माध्यम से लोग सुन रहे हो,
1: बिल्कुल बिल्कुल,
0: तो बस मेरी भी जैसे आपने कहा यही उनसे अनुरोध है कि आप उसके लिए स्पेस दीजिए, उसको जगह दीजिए। वो महान लेखक नहीं बनेगा लेकिन एक बेहतर इंसान बनेगा। सृजन कम से कम आपको एक बेहतर इंसान बनाती है, और वो पता नहीं क्या बने, हो सकता है जैसे अभी आप बता रही थी, वो संसार का सबसे अच्छा बांसुरी वादक बन जाए अपने को एक्सप्रेस करते करते,
1: जी जी,
0: वो एक गवैया बन जाए,
1: बिल्कुल बिल्कुल।
0: तो लेकिन उसके सृजन यात्रा अगर जारी रह सके तो बहुत अच्छी बात
1: जी। तो सृजन को रोकना नहीं चाहिए। यहाँ हम अपने श्रोताओं को बता दें कि हम जिनसे बात कर रहे हैं, प्रताप सोमवंशी उनका नाम है, और हिंदुस्तान हिंदी दैनिक पत्र के प्रबंध संपादक है, एक जाने माने प्रखर पत्रकार हैं, कवि हैं और लेखक हैं। तो लिखने की शुरुआत कैसे हुई ये इन्होंने बताया, खास तौर से उनका नाम हम यहाँ पर इसलिए बताना चाह रहे हैं कि हमें पता नहीं होता है कि किसके भीतर वो बीज किस तरह से एक वृक्ष का रूप लेगा जो छाया देगा। तो पत्रकारिता जगत में आप एक वृक्ष की तरह हैं प्रताप जी, और लोग आपको यही कहते हैं, और साहित्य के लिए बहुत कुछ कर रहे हैं, चाहे साहित्य उत्सव हो, चाहे और भी आजकल साहित्यिक जो कार्यक्रम हो रहे हैं उसमें बढ़ चढ़ कर आपका सहभाग होता है, उसमें आप मुखिया की तरह काम करते हैं। यहाँ हम आपसे जानना चाहते हैं कि ये कविता का बीज कैसे पड़ा, ये तो आपने बता दिया, सब नकारात्मक बातों से आपके बीज रोपे गए और एक वृक्ष की।
0: तीन लाइनों में बात कहता हूँ कि मेरी पहली कहानी छपी नहीं, मेरी जो रचना छपी उसका पेमेंट आया और मुझे मिला नहीं।
1: अच्छा।
0: पहली नौकरी जब मैं अखबार में ढूंढने गया तो मुझे मिली नहीं, तब तक वो जगह भर गई थी। तो मतलब नकारात्मक जो ऋण ऊर्जा है वो मेरे पास शुरू से आती रही। जो छपा मेरा वो मधु मुस्कान नाम की एक पत्रिका आती थी, तो उसमें एक कहानी छपी, मुझे लगा कि नाम कुछ फैंसी सा होना चाहिए, तो मैंने अपना नाम लिख दिया शिवा मयंक।
1: अच्छा।
0: शिवा मयंक केयर ऑफ शिव प्रताप सिंह और इलाहाबाद का अपना पता, तो वो कहानी छप गई। तो उसका 50 रुपए, एक पेज की कहानी थी छोटी सी, तो उसका 50 रुपए का मनी ऑर्डर आया। तो उसने कहा कि शिवमयन कौन है जो पोस्टमैन है, मैंने कहा मैं हूँ। तो बोला आई कार्ड लाओ, तो मैं आई कार्ड लाया तो उसमें शिव प्रताप सिंह था। बोला तुम कौन हो, मैंने कहा मैं शिव प्रताप सिंह हूँ। बोला अच्छा तुम केयर ऑफ हो, कहा। तो बोला ये ऊपर वाला कौन है, मैंने कहा वो भी मैं हूँ। बोला तो ये तो नहीं चलेगा, या तो तुम उर्फ लिखते शिव प्रताप सिंह उर्फ प्रताप ये शिवा मयंक, वरना ये नियम से तो ये आदमी अलग है, ये दो आदमियों का पता है, तो मैं तुमको पैसा दूंगा नहीं। तो मैंने उससे कहा भाई मैं ही हूँ, मेरा पहला पैसा है। बोले नहीं मैं ऐसा नहीं करूंगा, मेरा 3 महीने बाद रिटायरमेंट है, मैं तुमको पैसा नहीं दे सकता। और वो लेके लौट गए, मैंने बड़ी मिन्नतें की, कई बार मैं उनके पास मिलने गया, वो पंडित जी थे, उन्होंने मेरे पैसे नहीं दिए तो नहीं दिए, उन्होंने नियम का पालन करते हुए उस मानदेय को उस पत्रिका को वापस कर दिया।
1: तो सब नकारात्मक बातें होते हुए भी आज आप एक सकारात्मक।
0: हाँ, जो कविता की शुरुआत ये है कि कविता लिखना कोई एक पल होता है जो आप कविताएं पढ़ते रहते हैं, सुनते रहते हैं, देखते रहते हैं, जीते रहते हैं, फिर आपके भीतर से वो चीजें फूटती हैं। तो वो जो फूटन है वो कब हुई कैसे हुई मुझे नहीं पता है, लेकिन अचानक वो जो हुआ तो मैं अचानक कविताएं इतनी लिखने लगा कि रोज 10-15 के अनुपात में शुरू में कविताएं लिखने लगा। हिंदी में कोई उस्तादी की परंपरा नहीं है तो किसी को दिखाना नहीं, फिर बहुत सारी फिल्मी पत्रिकाएं छपती थी, उसमें सब रोमानी एहसास की कविताएं थी, मैं उनको भेजता रहा, वो सब छपने लगी
1: जी।
0: ये 80 इससे लेके 90 तक वो सारी कविताएं छपती रही। मुझे लगा मैं महाकवि टाइप का आदमी हो गया हूँ। लेकिन जब वो कविता की कसौटी पे जब उसके बाद जब मैंने कविताएं पढ़ी तो मुझे लगा ये तो कहीं ठहरती नहीं। जब मैंने कविताएं पढ़ा तो मैंने कहा इस कविता सिर्फ रोमानी एहसास का नाम नहीं है, कविता जीवन की शक्ति है, प्रेरणा की चीजें हैं। तो जब मैंने उस कसौटी पे देखा तो जो मेरी लिखी हुई कविताएं हैं 90 तक की, उसमें एक भी कविता मुझे इस लायक नहीं लगी कि 2016 में जब मैंने किताब